गरिएको छ। यस पन्ध्याकुमा देशभक्त थारू, केशवराज, रिउलाल थारू, बलगरपाल कुमारी थारू, सचिव पतिराम थारू लगायत किसानहरूको सहभागितामा गाउँको साझा देउता भुइँ थाममा विधिपूर्वक पूजा गरिएको बरघरले जानकारी दिनुभएको छ। पूजाका लागि प्रत्येक घरबाट 50 रुपियाँका दरले रकम संकलन गरिएको थियो। संकलित 18,550 रुपियाँ खर्च गरी एकवटा बङ्गुर, 18 वटा कुखुराको बच्चा ल्याएर पूजा गरिएको थियो। यसै बीच बासरी नगरपालिका 7 का 52 गाउँमा पनि हरेली पूजा गरिएको छ।

जोखिममा रहेका छन्। नयाँ नगरपालिका भूकम्प व्यवस्थापन शाखा प्रमुख मुकुन्द अर्यालका अनुसार बाढीबाट हुने क्षति न्यूनीकरणमा पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन जोखिमयुक्त स्थानमा मेसिन चलान गरिएको हो। यो मेसिन प्रणाली प्रभावकारी रूपमा सञ्चालन भए विकटका बेला धनजनको क्षति उल्लेखनीय रूपमा खटाउन सकिने अपेक्षा गरिएको छ। निर्माण सम्पन्न भएको एक वर्षमै भर्तीमा लागेको बटियाको भादा नदी पुलको मर्मत सम्भार शुरू गरिएको छ। 2081 साल वैशाखमा निर्माण सम्पन्न भएको पुलको ढलान फुटेर सरिया देखिनुका साथै देशभरमा खाल्टो परेपछि स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए। अहिले पुलले एभिलियनको खाल्टो पुरेर माइक्रो स्क्रिन विधिबाट मर्मत

पाठ्यक्रम गर्दै आए पनि व्यवस्था गर्दै आएको थियो। पछिल्लो समय पटक पटक पाठ्यक्रम र संचार माध्यममा समाचार प्रकाशित भएपछि मर्मतको काम शुरू भएको जनाइएको छ। 300 मिटर लामो फाटा पुल ललितपुरको लामा स्वच्छन्द सपना जेठीले हुलाकी सड़क अन्तर्गतको गुलरिया नेपालगञ्ज सड़क खण्डमा निर्माण गरेको हो। सोही कम्पनीले बबई र मान नदीमा पनि पुल निर्माण गरेको छ। समुदायको मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यले कैलालीको जोशीपुर गाउँपालिका 1 र 2 मा 70 वर्षपछि सहनिया टोला शुरू भएको छ। थारू समुदायको युवा युवतीको उल्लासमय सहभागी

tama sa nilan mutigama sa mga ko dolasyo gaya ko mutigang kaputhani matra tikiko sa mga ko sa piya dolas at tapos sa pagsipon sa chalan hula ako nukay ko si mga ko kaung kapalman sa pagsadas ko sa liyali tarpari din ko sa mga niya dolas hirnera kini baso tikiko ako itya पुरा भएको गाउँकी महिला समाजसेवी ज्ञानमती कठरियाले बताउनुभयो। आफ्नो माइतीघरमा हरेक वर्ष खेल्ने डोला ससुरालीमा देखेपछि आफूले पनि गाउँमा सर्वज्ञा डोला सञ्चालनका लागि पहल गरेको र खेल्ने इच्छा पनि पुरा भएको उहाँले बताउनुभयो। यसै गाउँमा बुद्धिजीवीहरूको समेत आफूहरूले नदेखेको सर्वना सर्वज्ञा डोला आफ्नै आँखाले देख्न पाउँदा खुसी लागेको बताउनुभयो। जोशीपुर गाउँपालिका एक रजेनामा पनि सामान्य टोला सुरु भएको छ। जोशीपुर गाउँका वडा नम्बर एकका वडा अध्यक्ष रामचन्द्र चौधरीले सामान्य डोलाको उद्घाटन गर्नुभएको हो। उद्घाटनका क्रममा वडा अध्यक्ष चौधरीले आफ्नो जीवनमा पहिलो पटक सामान्य डोला देख्न पाएको अनुभव सुनाउनुभयो। उहाँले सामान्य डोला थारू समुदायको महत्वपूर्ण मौलिक संस्कृति भएकोले यसको संरक्षण र निरन्तरतामा जोड दिनुभयो। गाउँमा भरमसा राजकुमार पठानियाले पनि सामान्य डोलालाई

0: Southeast. Southeast.
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रस्तुति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हेटुन र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिनो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौँ।
1: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
2: रेडियो कुर्बाला एफएमद्वारा जनहित प्रचारी सन्देश।
3: नमस्कार।

Yeah.

नवीकरण का नया गठन भाई जनता नंबर एक आक्रांता इच्छुक

यस्ता वितरण गर्नुहुन्छ सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। विधानको लागि पाँचपुरी नगरपालिका कृषि विकास शाखा बाटोघाटा कृषि सेवा केन्द्रमा सम्पर्क गर्नुहुन अनुरोध छ। समूह अधिकारण निवेदन अनुसूचित समूह

失敗を願うその歌、私たちの歌を、私たちの歌を、私たちの歌を、私たちの歌を、私たちの歌を、

0: सक्छ। साथीको दबाबमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनावले खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य बजौँ।
1: रेडियो गुरुबाबा एफएमद्वारा जनहितमा जारी सन्देश।
2: मैं

Santis. Ya te he dicho, madre de Cádiz, no te

Thank you.

0: के हुँदैछ अब हजुरलाई खबर गर्ने
1: उहाँहरूलाई यस प्रश्नको हजारमा पाइँदैन भन्ने थाहा छैन कि क्या हो एकचोटि सम्झाउँ बाल विवाह हुन्छ त्यस्तो विवाह गैर कानुनी हुन्छ विवाह गराउनेलाई कानुन कारवाही पनि हुन्छ बाल विवाह कानुनीको

本片拍摄在维拉萨杰克基尔镇，谢诺伊德。

Gracias.

अभिमान राजीव महत्वपूर्ण हो तर निर्णय कि आफूलाई स्वतः

0: करी और नमक पैदा करी साग सब्जी फल फूल सहित पूरा खाना ले बच्चा खाना तंदुरुस्त बनाए पूरा खाना सोचकर दुई बरस का वक्त इस प्रकार तय करिए।
1: रेडियो गुरुबाबा एफएम द्वारा चर्चित मसाई संदेश
2: घरमै भनेको कोसिलो कुरा खाना छ भन्दापछि अनि बारेसको क्रम अन्न केरा टुरी साग सब्जी फलफुल सहितको कोसिलो कुरा खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ पुरा खाना सँगसँगै दुई वर्षसम्म स्तन प्राण जारीका छन्।
1: रेडियो गुरुबाबा एफएमद्वारा चर्चित मसाई संदेश
3: नमस्कार मेरा नाम रतनलाल चौधरी स्त्री नगर पालिका वडावर्ती जडीबुटी उद्योग प्रदान गर्दा सबै किसिमका अवसरहरू जडीबुटी उद्योगबाट हामीहरूले ग्यास्ती प्रदूषण ग्रामीण प्रवासी

0: মাছ পণ্য কই তুমি বুঝবি আমার বিচার নেই
1: চিন্তা হয়।

0: खाँदाखेरिमा गम्भीर असर पुर्याउँछ। विषादले हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ। रासायनिक विषादले प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई ऋणकटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस आउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ। रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। त्यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: परम्परागत पिसादी नै प्रयोग गर्छु।

Gracias.

Thank you.

0: 70s.
1: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र परिवारिक सन्तान सुरु गरौँ। छ महिनासम्म आमाको दूधमा देख्छौ। स्वस्थ बच्चा उचारण खोजे सन्तान गराउ स्वास्थ्य
2: तिम्रो प्रश्न, तिम्रो भावना अनि तिम्रो अनुभव

Thank you.

0: 大サンデーです。
1: Thank you.

समदाता।

यह सवा 6 बजे हमारा संदेश प्राप्त हुआ स्वागत आत्मक हुआ है सामुदायिक पुस्तकालयमा हलमा 27 गते साउन 27 गते बाँसबरी सामुदायिक पुस्तकालयका हलमा 27 गते दिनका मेरो कार्यक्रम कहिका मनाइना हुँदा मेरो खुला प्रवास कार्यक्रम सञ्चालन विद्यालय उद्घोषण तालिम समापन गर्ना मेरो बाँसबरी युवा सञ्चालका अध्यक्ष राजथारूको अध्यक्षतामा परिषद संयुक्त कचारीमा निर्णय गर्नको आफ्नो गाउँ ठाउँका विकास सरसार समस्या हो पार्कको समाधान प्रत्यक्ष नगर प्रमुख ठाना हो युवा दिवस कार्यक्रममा सहभागी विलक सरको सरकार सञ्जालको अध्यक्ष राज थारू अजितहरूबाट 27 युवा दिवस सफल बनाएका बाँसबरी नगरपालिकामा सञ्चालनमा रहेका राधाकृष्ण थारू जनसेवा केन्द्र नागरिक समाज सञ्जाल महिला सञ्जाल सहकारी सञ्जाल बाँसबरी सामुदायिक पुस्तकालयका प्रमुख तथा प्रतिनिधिवर्ग सहभागिता हुँदा नगरपालिका वडा नम्बर 5 बालापुरमा हरिया कुरे अर्थात हरि पूजा गरिएका थानबारीमा लग्नमा रूपियाँदेखि लागत थानबारी हराफरा भएका कामना प्रति बालापुरमा हरि पूजा गरिएको थानमा लग्न रोकिएर नैसाखे फटिङ्गा ठण्डमा देशभन्दा बुवा कर्ण बहादुर थारू केशवका गजाधर थारू कुनै पार्टी गृह हरेरी पूजा कलक बर्गर रूपलाल थारू जानकारीबाट दुई दिन मनाजिना हरेरी पूजा कालिङ्गा देशभन्दा बुवा दुध कुशवाक त्रिवन्ना बस्ती पुलमा गर्न परम्परा असिकता र त्रिवन गाउँ करिब क्षेत्रमा जैनाको रोकिरहने लग्न जन विश्वास रहेका हरेरी पूजाको दिन पूर्वा सुमरो टिगेर पाछा थाल गाउँमा नाचनाथ पूर्ण हो हरेरी राज्य थाल गाउँमा नाच गर्न चलन रहेका मर्यादा 6 महिना पोखरका अवस्थित बसोबासी जग्गा व्यवस्थापन तहबाट मर्यादा गाउँपालिका 6 महिना पोखर स्थित बर्दिया सुगर मिलका जग्गामा लम्बा समयसम्म बसोबास गरिरहेका अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि स्थानीय सरकारले पोखरा मार्फतबाट अव्यवस्थित बसोबासी सङ्घर्ष समिति महिला पोखरका आयोजनामा आज दिनबेलक सर्वदलीय कचहरी बर्दिया सुगर मिल अन्तर्गत नेपाल सरकारका नवमल्लक सार्वजनिक महिला पोखर गाविस किता नम्बर 6542.90 वर्ग मिटर जग्गामा बसोबास गरेर नागरिकको समस्या समाधानको लागि मर्यादा गाउँपालिकाका सर्वदलीय कचहरीद्वारा अर्जी गर्न निर्णय गर्नको जग्गामा अव्यवस्थित बसोबास शुक्र 2066 साल आदर्श बसोबास गरेर सङ्घर्ष समितिका संयोजक जनबहादुर थारूको पहिलोबाट तत्कालीन महिला पोखर गाविस कार्यालय 2066 साल चैत 9 गते जुन भोग सिफारिस कलक तथा 2076 साल मर्यादा गाउँपालिका अवस्थित पद्मसभा अव्यवस्थित बसोबासी कला निष्ठा समेत प्रदान कलक समितिका गाईमा तर गाउँपालिका उद्यक्रममा बसोबास गर्तिर कुपन हटेका सूचना प्रकाशित गर्दा छ आफ्नो अदालत केन्द्रको मुद्दा हार विचार थियो संयोजक थारू
पदहरूबाट प्रक्रिया पूरा गरेका आफ्नो प्रचारका फरकका ती सर्वदलीय सहमतिका प्रयास कार्यहरूमा कचहरीमा प्रयादान गाउँपालिका भित्र क्षत्रिय राजनीतिक दलका प्रमुख नेता तथा जिल्ला तहका नेता उपका समेत सहभागी दलहरूलाई सहभागी नेताहरूमा सर्वदलीय कचहरी मसे निर्णय कर्तीमा सदरखराल पूर्जा प्रणाली सूचना र कृषि समस्या समाधान स्थानीय सरकारको आवश्यक पहल गर्न कार्यतर्फबाट समितिका संयोजक जनकहादुर थारू स्थानीय सरकार निर्माण व्यवस्था कर्ती समस्या समाधानका लागि फलकै थप्नुका थप कडा संघर्ष कार्यक्रम संचालन गरेर पार्टी महिना चितावनीतिरबाट सरकार नागरिकहरू सहज रूपमा सरकारी सेवा कर अङ्गामा लिन उद्देश्यले शुरू गर्दा राजधानी फर्खामा पुगेन सेवा प्रति घरतिरमा हरेक सेवाग्राहीका आकर्षण कम नगरमा मन्त्री परिषदका 2082 साल चैत र 14 गते बैठक संयुक्त समितिले राजधानी नागरिकता सवारी चालक अनुमति प्रत्येक सरकारी सेवा नागरिक खामा पुगेन निर्णय गरेर उहाँले कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्य प्रक्रिया हो जिल्ला कार्य प्रक्रिया 2083 साल वैशाख 30 गते सम्झौता गरेर सम्झौता अनुसार राजधानी खामा लिएर चाहना सेवाग्राही राजधानीका लागि लग्न नियमित शुल्क बाहेक थप 55 रूपियाँ तिर पर्न व्यवस्थामा तर सम्झौता विगतै 3 महिना पुग लागेपछि प्रक्रियामै सेवाको उपयोग गर सेवाग्राहीको संख्या ख्याल कम गर्दा अब समस्त जनसेवाग्राहीका राजधानीका खर्खामा पुगेर जिल्ला प्रधान कार्यालय प्रत्याका कार्यालय प्रमुख जगत बहादुर गति जानका दिनबाट कार्यालय प्रमुख गर्दै राजधानीका फारम फरम होइन सेवाग्राही सेवा सम्बन्धी सूचना धर्मको राजधानी फाँटका कर्मचारी समेत सेवाग्राहीमा जानकारी दिन गलत उहाँका करमना सेवा कार्य सञ्चालनमा अहिलेसम्म ख्याजसिन सेवाग्राही पर अपना जिल्ला प्रशासन कार्यालयमा पुग्दा राजधानी लिएर गर्छ पहिला खाने पानीका गुणस्तर परीक्षण र प्रत्याशी नेपालगञ्ज पुगा पर्न बाध्यता हुन तर ऊ अवस्था अब बदलेका पाँचवटी नगरपालिका र नगरपालिकागण सुरक्षित खाने पानी पुगेन लक्ष्यको सँग नगरपालिकामा खाने पानी परीक्षा गुणस्तर प्रयोगशाला स्थापना गरेको सुनि एक रिपोर्ट पाँचवटी नगरपालिका आफ्नो 55% उमेर परीक्षण संस्थाको 45% साथीदारीमा पानी परीक्षण गरेर स्थापना गरेका

Thank you.

です。で、これからもですよ、その関係で、私のものから移ってくるんですよ。

Thank you.

साथीहरूले पढाइ भविष्य र जिम्मेवारीका कुरा गरे तर कहिले काहीँ माया थिए।

अधिकारी संबंधी सूचना चालू आर्थिक वर्ष 2082 की राशि में इस वर्ष पनि नगर पालिका का विभिन्न वडा में गठन भई कृषि विकास शाखा में दर्ता भएका क्रियाशील कृषक समूहहरू अधिकरण में नया गठन भई दर्ता में भएका दर्ता इच्छुक कृषक समूहहरू दर्ताका लागि तहसील पहुँचिन का आवश्यक कागजात अनुसरी यो सूचना प्रसारण भएको मितिदेखि 35 दिन अर्थात 2083 यस प्रान्तको कृषि विकास शाखामा निवेदन दिई दर्ता नवीकरण गर्नुहुँदा सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुसूचित भनौँ विद्वान नमुना र निवेदनको लागि पाँच नगरपालिका कृषि विकास शाखा कार्यालयका

Thank you.

Thank you.

संरक्षण ऐन 2076 क्षेत्रलाई संशोधन गर्न तयार पारेको घोषणा

Gracias.

0: आर्थिक प्रतिभा जोड्न चाहन्छु, व्यावसायिक स्तर ल्याउन चाहन्छु, अझै सरकारको तर्फबाट आवश्यक पर्ने जे जति पैसा लाग्नेछ त्यसको निम्ति अझै सरकारले व्यवस्थापन गर्नेछ। विपदबाट हामीले त्यो बजेटको व्यवस्थापन आवश्यक पर्ने बजेटको व्यवस्थापन गर्नेछ।
1: शुष्क क्षेत्रमा र विघटन गर्दै जाँदा सीमावर्ती बस्ती तथा नेपाली भूमिमा जोखिम बढेको स्थानीय बासिन्दाले मुख्यमन्त्री आज धेरै जानकारी गराएका थिए। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशका हिमाली पहाड़ी र तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेको छ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ भने पहाड़ी तथा तराई भूभागका धेरै स्थानमा समेत मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कुशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभाग कर्णाली प्रदेशका पहाड़ी भूभाग साथै छोटोपुर प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा पनि ठूलो पानी पर्ने सम्भावना रहेकोले सावधानी अपनाउनु पर्ने जनसथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद दरोड तरकारीले सीआईएमसँग बताउनुभयो।

बाल बालिकालाई झाडा पखालाबाट बचाउने कसरी संवाद श्रृंखला हाम्रो

0: क्षेत्र बिहान उठेदेखि दिनभरि नै उनीहरूको खान पानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका तुलसीका खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै धेरै भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
1: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै मालनिताको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर पीडित खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कमतौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पुषिलो आहार दिनुहोस्।
0: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क सिआइएन र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य।
2: Classic Sexual Podcast with Scotland. That is, how many? Subscribe to

सुधारका लागि प्रथम जिल्लालाई गृह मन्त्रालयले निर्देशन दिनुभयो।

0: सेवा कक्षमा पुगेपछि कर्मचारीले सुरुमा सेवा गरेका कार्य रुजु गर्छन्। आवश्यक कार्य नपुगे प्रक्रिया पूरा गर्न सुझाव दिन्छन् भने कार्य पूरा भएका सेवाकारीलाई तुरन्त उपलब्ध गराएर प्रत्यक्ष लाइनमा बस्ने व्यवस्था गरिएको छ। अगर तब सेवा उपलब्ध गराइने भएपछि लामो समय लाइनमा बस्नु पर्ने बाध्यता हटेको छ। जुवा कम्पनीकाबाट आउनुभएका अङ्कबहादुर
1: सेवा हामी यहाँ केही कामहरूले आउँदाखेरि बिजुलीहरू प्रणालीहरू हुन्थ्यो नि प्रणालीहरूले हामी यहाँ पैसा खाने झन्झटहरू हुन्थ्यो, तर अहिले चाहिँ सिधै आएर आफ्नो कामहरू छोरी छोरी दुर्गमले लिन पुग्ने अवस्था भएको छ।
0: प्रशासन कार्यालयमा सेवाकारीका लागि प्रतीक्षा रहेसँगै खानेपानी र निशुल्क वाइफाईको समेत व्यवस्था गरिएको छ। नयाँ नागरिकता नागरिकताको प्रतिनिधि नागरिकको बायोमेट्रिक तथा वितरण तथा राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक तथा वितरण लगायत सबै सेवा अनलाइन उपलब्ध गराइरहेको छ। प्रमुख जिल्ला अधिकारी शशीन्द्र घिमिरे,
2: जिल्ला प्रशासनबाट प्रदान गर्ने सेवामा बाहिर कुनै पनि खालको बिजुलीको प्रवेश नहोस् भन्ने हिसाबले निषेधै गरेका छौँ। उहाँहरूलाई आवश्यक पर्ने निवेदनदेखि दिनेदेखि लिएर आवश्यक प्रक्रिया चाहिँ सबै कारणले व्यवस्थापन गरिरहेको छ। त्यसैले कोही पनि माध्यमको भनसुनको आवश्यकता चाहिँ जिल्ला प्रशासन सिन्धुपाल्चोकमा जरुरी हुँदैन भन्ने कुरा चाहिँ केन्द्रको माध्यमबाट पनि हामी सेवाग्राहीहरूलाई सूचित गर्न चाहन्छौँ।
0: सेवा प्रणालीलाई थप नागरिक मैत्री बनाउन निशुल्क अनलाइन आवेदन तथा सहजकर्ता सेवा समेत जिल्ला प्रशासन कार्यालयमा संचालन गरिएको छ। चौतारा स्थानमा चौधरी नगरपालिकाले एकजना सहजकर्ताको व्यवस्था गरी राहदारी तथा राष्ट्रिय परिचय पत्रको अनलाइन आवेदन फारम भर्ने, कार्यालयसँग सम्बन्धित निवेदन हेर्ने र आवश्यक कागजातको फोटोकपी गर्ने समूहका सेवा निशुल्क उपलब्ध गराइएको छ। दीपक खत्री, सीआईएन, रेडियो सिन्धु, सिन्धुपाल्चोक।

sobre la ciudad. Sachin, Sachin, no te voy a acusar ni mando.

औषधि उपचार गर्दै गर्दा

Thank you.

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रस्तुति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम

तिम्रो प्रश्न तिम्रो भावना अनि तिम्रो अनुभव अवलोकन मै गरा

आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।

0: पाकेको छ भने जमिन उसको फुल्ने ताजा पाके वा पहिले पाकेको छ भने ताजा पराकिलो हुने र जमिन धासिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
1: र पहिलोका पनि लक्षण हुन्छन् भनेको हामीले त पहिलो स्थिति लिइरहेको सम्झेको त सचेत पहिलो जानु सङ्केत थाहा हुने रहेछ है
0: हो नि पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मुर सुक्ने वा तमिलो हुने रुख र बिजुलीका पोहोरहरू ढल्किने जस्ता लक्षणहरू देख्न सक्छन्
1: पहिलो जाने सङ्केत थाहा के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
0: त्यसो भनेर कहाँ हुन्छ पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
1: घरका सरसामान निकाल्नु पर्यो
0: यस्तो गल्तीले झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकालिसक्नु लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अन्य गरेर थाल्नुभयो भने पहिरोका कारण ज्यानसम्म जान सक्छ
1: ज्यान बाँचेको

pues hay